0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
1: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165, 98510-66165।
3: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाभर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टिल, फलाम प्लास्टिक फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा नौ गोठाटारका लागि श्री राम थापा। सम्पर्क नम्बर 9851068590। होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
6: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
1: ए त्यसो भने त काठमाडौँ गएर एकपल्ट हरिबोहरा गुरुलाई भेट्नुहोस् न।
6: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
1: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरिबोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुसावती, दोलखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, डुबाटे पार्टी, दुलखा।
0: हिन्दू धर्मावलम्बी महिलाहरूको महान पर्व हरितालिका तीजको दिन मन्दिर परिसरमा पञ्चेबाजा सहितको तीज विशेष कार्यक्रमको आयोजना गरिएको हुँदा यहाँहरूको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दछौ। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 7 गते बसेको संचालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा सम्पन्न हुने भएकाले सम्पूर्ण शेर सदस्य ज्यूहरूमा आफूलाई पाएको पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, कार्यक्रम हुने स्थान उद्घाटन सूर्योदय प्राथमिक विद्यालय, कार्यक्रम सञ्चालन हुने समय बिहान 10 बजेबाट 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिङ्चो गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। असोज 21 र 22 गते काठमाडौँ, ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शीर्ष सदस्यहरूसँग सुझाव संकलन। असोज 24 गते वनचरे सेवा केन्द्रको कार्यालय बिहान 7 बजेबाट 10 बजेसम्म, साबिक लामीडाँडा गाविसका सदस्यहरू। असोज 24 गते सिंगटी पारी घाट बिहान 11 बजेबाट 3 बजेसम्म सिंगटीमा रहेका सदस्यहरू।
1: असोज 24 गते लापिलाङ सेवा केन्द्र गोदोङ बिहान 10 बजेबाट 3 बजेसम्म कालिङ्चो गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू असोज 24 गते सुन्दरवती भतेरे चौर बिहान 7 बजेदेखि 10 बजेसम्म साबिक सुन्दरवती गाविसका सदस्यहरू असोज 24 गते कालिङ्चो गाउँपालिका वडा नम्बर 8 मिलडाँडा बिहान 11 बजेबाट अपरान्न 4 बजेसम्म कालिङ्चो गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू र असोज 25 गते समापन संस्थाको हल बिहान 10 बजेबाट छनोट भएका प्रतिनिधि सदस्यहरू अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ।
0: साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको संचालक समितिबाट प्रगति प्रतिवेदन आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी नीतको पारिश्रमिक निर्धारण सम्बन्धमा नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा संचालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पद पूर्ति गर्ने सम्बन्धमा
1: सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा भाका नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नको लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा र सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनुपर्नेछ। 2082 सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्गको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत जानकारी गराइन्छ। भाका नागेको ऋण तथा नियमित बचत छूट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बड़ा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: गोपाल बहादुर पाण्डे अध्यक्ष आनन्ददायक बहुदेशीय सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 भदौरे दोलखा।
0: भीमेश्वर नगरपालिकाको सूचना।
1: भीमेश्वर नगरपालिकाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार मागमा आधारित साना तथा मझौला फार्म प्रवर्धन कार्यक्रम र किवी फल तरकारी बाली सम्बन्धी कृषक स्तरीय तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरू सञ्चालन गरिने भएकाले भीमेश्वर नगरपालिका स्थायी ठेगाना भएका इच्छुक कृषि फर्म कृषक समूह कृषि सहकारीले यो सूचना प्रकाशन भएको मितिले 21 दिन अर्थात असोज 13 गते भित्र आवश्यक कागजात सहित निवेदन दर्ता गर्नुहुन अनुरोध गरिन्छ।
0: आवश्यक कागजातहरू माग निवेदन नेपाली नागरिकताको प्रतिलिपि जगधनी पूर्जाको प्रतिलिपि माग गर्ने कृषि फर्म कृषक समूह कृषि सहकारी संस्थाको प्रमाणपत्रको प्रतिलिपि तथा समूह सहकारी भएमा बैठकको निर्णयको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण र स्थायी लेखा नम्बर प्यानको प्रमाणपत्रको प्रतिलिपि यस सम्बन्धी थप जानकारीको लागि भीमेश्वर नगरपालिका अन्तर्गत कृषि शाखाको मोबाइल नम्बर 9864002077 9844000628 9814942909 र 9861779930 सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: विष्णु प्रसाद सुवेदी प्रमुख प्रशासकीय अधिकृत भीमेश्वर नगरपालिकाको कार्यालय चरीकोट दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: प्रति बनाए पनि हुँदैन के भएको होला यो कतै बिग्रेको हो
1: होइन साइला दाई के बिग्रियो खटङटङ पार्दै हुनुहुन्छ त
0: हेर न भाइ यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको बनाइने ठाउँ नि कता हो यता थाहा छैन तिमीलाई केही थाहा छ
1: किन थाहा नहुनु नि साइला दाई चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि त्यही गए भइहाल्यो नि मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ म पनि त्यतै जान लागेको
0: ए हो र कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले म पनि यो मेसिन लिएर हिँडिहाल्छु
2: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677 बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार
3: ख्याल राख्नुहोस् तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
4: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ
3: सम्झनाहोस् जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
4: याद राख्नुहोस् जाड रक्सीको सेवनले तपाईँलाई क्षणिको उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पीर परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन् यसै कारण
3: होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
4: सजग बन्नुहोस् कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ आफैलाई पनि त्याग्न सक्नुहुन्छ तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न
3: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा हुँदैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
4: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन शारीरिक यातना त पाइरहेका छैनन् बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन् तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील
1: होइन ए बहिनी यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ
6: हेर्नु न दाई मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि
1: लौ बहिनी यति कुराको लागि भौतारिनु पर्दैन नि हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि
6: ए हो र दाई उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
6: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
7: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगू रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय दुलखा।
1: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
10: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
11: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
11: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
1: चुप।
3: के तपाईहरु पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एक्लै गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
9: एकीकृत फ्रेन्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 12 वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस संस्थाको मिति 2083 भाद्र 5 गते बसेको संचालक समितिको 105 पूर्ण बैठकको निर्णय अनुसार संस्थाको 12 वार्षिक साधारण सभा देहाएको मिति, समय र स्थानमा आयोजना गरी निम्नलिखित प्रस्तावहरूमाथि छलफल गरी निर्णय गर्नुपर्ने भएकोले आफूलाई पाइपर्ने कार्यालयमा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सियर सदस्य महानुभावज्यूहरूमा हार्दिक अनुरोध गरिन्छ।

रसनालु सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, बेताली सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र राष्ट्र सेवक सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण र एकाई तीन दोलखा जिल्ला क्षेत्रभित्र 2083 आश्विन 22 गते बिहिबार मुख्य कार्यालय क्षेत्रका सम्पूर्ण सदस्यहरू, गौरव सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, मेलमिलाप सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, सुइरे सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, चरीकोट सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू र एलुङ सेवा केन्द्र क्षेत्रका सम्पूर्ण सदस्यहरू, स्थान सेवा केन्द्रको प्राङ्गण। निर्णय प्रमाणित सभा 2083 असोज 24 गते सम्पूर्ण एकाईबाट छनौट भएका प्रतिनिधिहरू मात्र, स्थान मुख्य कार्यालयको सभा हल। साधारण सभामा उपस्थित हुँदा संस्थाको नियमित बचत पासबुक अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। 2083 साल असार मसान्तसम्मको नियमित बचत नभएका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। ऋणी सदस्यहरूको हकमा मिति 2083 असार महिनासम्मको सावा तथा ब्याज बुझाउनु पर्नेछ, अन्यथा साधारण सभामा उपस्थित गराइने छैन। साधारण सभामा प्रस्तुत हुने आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभा स्थल वा कार्यालयबाट वितरण गरिनेछ। अग्रिम अध्ययन गर्न चाहने सदस्यहरूले 2083 आश्विन महिनाको 10 गते संस्थाको आधिकारिक वेबसाइट www.ekikrit.fri.endship.coop.np को डाउनलोड मेनुभित्र संस्थाको प्रतिवेदन डाउनलोड गरी वा आधिकारिक फेसबुक पेज मार्फत क्यूआर कोड स्क्यान गरी वा लिंकमा क्लिक गरी अध्ययन गर्न सकिनेछ। साधारण सभामा उपस्थित हुँदा आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन अध्ययन गरी संस्थालाई सल्लाह सुझाव भएमा लिखित रूपमा उपलब्ध गराइदिनु हुन अनुरोध गरिन्छ र निर्वाचन सम्बन्धी सूचना निर्वाचन समितिले छुट्टै प्रकाशन गर्नेछ। केशव कुमार कार्की, सचिव एकीकृत फेन्सी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जिरी 5, दोलख।

नारायण अब यो बताई नहीं भाई श्री हरिवंश पुराण हरिवंश प्रभु को यो अध्याय गरिकन कति कुराको विस्तार गरिन्छ भन्दै सुन्न सौनक आदि भनिकन सौनक आदि नाभिका 88,000 श्रीका प्रति गुरु सुधजीले बताउनु हो शैली कथाहरू ल्याएर वैशम पाणे नाभिका गुरुले राजा जन्मेजयलाई ल्याएर बताउनु भयो शैली कथाहरू ल्याएर यता मार्कण्डेय नाभिका गुरुले विश्वपितामहलाई बताउनु भयो शैली कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गर्न लागिरहेका छौं त्यसै मौकामा यता के भइरहेको छ त भने यसलाई भने त्यस्ता किसिमले गरिकन सोच्न सक्ने हुनुपर्छ हामीहरूले सोच्न सक्नुपर्छ हामीहरूले अब उतापट्टि कस्तो त भने यसलाई पनि सक्ने झुक्नुपर्छ परमात्मा प्रभु भगवानका चाहिँ भक्तिहरू गर्नुपर्छ भनेर भन्छ नि कसले भनेको त भने यसलाई भने ए राजा किजो रानी ब्रह्मदत्त किजो रानी अनि सन्नतिले जब त्यसरी जो भन्न लागिरहेकै छन् अनिखेरि जब त्यसरी जो हरेक किसिमले गरिकन उतापट्टि आफ्ना श्रीमानलाई विभिन्न किसिमका जो ज्ञान उपदेशहरू गर्दैछन् ए महाराज हेर्नुहोस् जब त्यस्तो भइसकेपछि उपरान्त अनिखेरि अब यस्तो चाहिँ परमात्मा प्रभु भगवानको भक्ति गर्नु सक्नुपर्छ महाराज आफूहरूले गर्न सक्नुपर्छ त्यसको खातिरमा के चाहिन्छ शक्ति शक्तिको आवश्यकता पर्छ शक्तिको आवश्यकता नभइकन शक्ति नभइकन कुनै कुरा पनि हुँदैन जस्तै अब गुरु नभइकन ज्ञान हुँदैन हामीलाई अनिखेरि अब उतापट्टि चाहिँ गुरुमुखी भएपछि मात्र अलिखेरि त्यसबाट अलिखेरि ज्ञान बढाउन सकिन्छ त्यो ज्ञान सिद्धि हुन्छ नत्र भने हुँदैन अनिखेरि हामीहरूले पनि के गर्नुपर्छ त भने छैन भने परमात्मा प्रभु भगवानको भगवतीको अनि गायत्री माताको हरेकको अलिखेरि हामीहरूले एकदम शीतली गरिकन चिन्तन र मननहरू गर्नुपर्छ यो महाराज हेर्नुहोस् अलिखेरि अब त्यसले के गर्छ शक्ति बढाउँछ महाराज हेर्नुहोस् अलिखेरि अब उतापट्टि गुरुको मुखारविन्दबाट पाएका अब दीक्षा छन् हामीसँग अनि उतापट्टि जो गायत्रीहरू छन् विभिन्न किसिमका जो उतापट्टि शिक्षा दीक्षाहरू विभिन्न किसिमका जो ज्ञानहरू छन् अनिखेरि हामीहरूले त्यो ज्ञानमा हामीहरू एकदम शीतलले रहस्यमय हुनुपर्छ हामीहरूले अनिखेरि त्यो हो ज्ञानहरू लिएर अलिखेरि परमात्मा प्रभु भगवानको भक्ति गर्नुपर्छ कहाँदेखि गर्नुपर्छ अलिखेरि हजुर हामीसँग के छन् जम्मा 6 चोर हामीहरूले बोकिरहेका छौँ अब कुन कुन छन् कामना छन् क्रोध छन् लोभ छन् मोह छन् मद छन् माश्चर्य छन् जम्मा कतिवटा भए 6 भए बास अब यी 6 चोरलाई जित्न सक्नु पर्यो महाराज हेर्नुहोस् सबैभन्दा पहिला त्यो 6 चोरलाई नजित्तिकन हामीहरूले केही कामै आरम्भ गर्नु हुँदैन त्यसले भ्रष्ट पारिहाल्छ नि ल हेर त त्यसले त बडो जुटो त पहिरो लडे जस्तो गरेर खत्तम पार्दछन् अनि त्यस्तो चाहिँ भत्ताबुक पार्दछन् त्यस्तो गर्छन् त्यसैले गर्दाखेरिमा अलिखेरि सबैभन्दा पहिला ती 6 चोरलाई जित्नु पर्छ अनि हजुर हामीले गरेका जो धर्म कर्म हजुर हामीले बोकेका ती 6 चोरले खत्तम पारिदिन्छन् त्यसैले गर्दाखेरिमा कामना भनेको जुन ठुलो कुरा चिताइ गरिदिन्छ अलिखेरि कामना अलिखेरि त कोर्दा भनेको रिस हो अनिखेरि रनक्क रिसहरू पनि उठ्दछ त्यसलाई पनि त्याग्नुपर्छ कामनालाई नै त्याग्नुपर्छ अनि काम कोर्दा लोभ अनिखेरि जुन चाहिँ देखेको छैन नदेखिन्जेल ठिक छ देखिसकेपछि अनिखेरि अब उतापट्टि आँखाले देखिसकेपछि उपरान्त आत्माले अनिखेरि त्यसलाई माग्छ अनिखेरि एकदम शीतल गरिकन लोभ गरिहालिन्छ महाराज हेर्नुहोस् अनिखेरि त्यसरी लोभ गर्नु जस्तो संसारमा खराब केही पनि होइन अनि अब उतापट्टि जो पाप लाग्ने भनेको केले लाग्छ लोभले लाग्छ महाराज आफूले गर्दा आफै जो बिग्रेका हुन्छौँ हामीहरू अनि अब आफूले जुन हो आफूलाई लाग्ने पाप अपराध अलिखेरि दण्ड सजाय इत्यादि आफूले भोग्नुपर्ने कुराहरू आफैले कमाएको हुन्छ महाराज जब जुन त्यो चिज देख्यौँ देखिसकेपछि उपरा त लोभ गऱ्यौँ भनेदेखि अब त्यो लोभको बाबु को हो त भने यसलाई भने पापको बाबु को हो त भने यसलाई भने लोभ हो लोभ गरिसकेपछि सक्यो खत्तम भयो आफू डुब्यो हजुर चुर्लोमै डुब्यो अलिखेरि जब त्यस्तो हुन्छ त्यसैले गर्दाखेरि त्यो लोभलाई पनि त्याग्नुपर्छ अलिखेरि कामना कोर्द लोभ अलिखेरि अब त्यो तपाईँले मोह नदेखिन्जेल माया छैन देखिसकेपछि उपरान्त सबबाट माया हुन्छ अलिखेरि त्यो माया भन्ने चिज कस्तो हो त भने खतरा हो महाराज हेर्नुहोस् मायाले गरी ज्ञान नष्ट हुन गई भइरहेको छ सैको मती भनेर भनिहाल्छ छ गीतामा हेर्नु होला यहाँहरूले हेर त अलिखेरि गीतामा हरेक किसिमका जो ज्ञानहरू छन् उपदेशहरू छन् विभिन्न किसिमका जो कुराहरू छन् ज्ञानबाट अलिखेरि गीताबाट त्यहाँ त्यस्ता किसिमका धेरै किसिमका ज्ञानहरू पाइन्छ यहाँहरूले जो गीता हेर्न सक्नुहुन्छ अलिखेरि अनि अब उतापट्टि कस्तो त भने सर भनेदेखि जब यो हामीहरूलाई लोभ अलिखेरि अब लोभ मोह अनि काम पर्दा लोभ लोभ अनि जब मोह मोह भनेको जुन माया त्यसरी जब माया
ਅਸੀਂ ਕਹਿੰਦੇ ਜੇ ਮਾਇਆ ਜੋ ਪਰਮਾਤਮਾ ਪ੍ਰਭੂ ਭਗਵਾਨ ਨੂੰ ਭਗਤੀ ਕਰਦਾ ਖੜੀ ਵਾ ਤੂੰ ਮਾਇਆ ਲਾ ਪਨੀ ਜੋ ਤਿਆਗ ਨੂੰ ਪਰਦਸ ਹੋ ਮਹਾਰਾਜ ਅਨੁਸ ਤੂੰ ਮਾਇਆਲੇ ਜਬ ਤੇ ਸਰੀ ਜੋ ਗਿਆਨ ਲਾਈ ਨਸ਼ਟ ਕਰ ਦਿੰਦਾ ਅਨੇ ਖੇਡ ਰਾਕਸ਼ਸਕੋ ਜਸਤੋ ਜੋ ਮਤੀ ਹੁੰਛ ਤੇ ਸ਼ੇਤੁਲੇ ਕਰਦਾ ਖੜੀ ਵਾ ਆਵੇਲੇ ਜੋ ਮਾਇਆਲੇ ਪਨੀ ਤਿਆਗ ਨੂੰ ਪਰਦਸ ਹੋ ਅਨੇ ਮਾਇਆਲੇ ਤੇ ਸਰੀ ਜੋ ਗਿਆਨ ਲਾਈ ਨਸ਼ਟ ਪਾਰ ਦਿੰਦਾ ਅਨੇ ਖੇਡ ਅਬ ਕੰਮ ਕਰਦਾ ਲੋਭ ਮੋਹ ਮਨ ਯੋ ਮਨ ਚੰਚਲ ਪਨੀ ਹੁਣ ਸਕਛ ਅਨੇ ਖੇਡ ਮਹਾਰਾਜ ਅਨੁਸ ਅਬ ਕਾਤਾ ਜਾਉ ਕੇ ਗਰੋ ਕਸੋ ਗਰੋ अब गरौँ कि नगरौँ कि के गरौँ गरौँ ल हेर त अब भक्ति गर्न भनेर लागिएको छ त्यस्ता त किसिमले गरिकन उतापट्टि छ मनलाई खत्तम पारिसकिहाल्यो त अनि खेरि छवटा चोरहरू उठेर अनि खेरि जब त्यस्तो अनि खेरि कामना गर्दा लोभ मोह अनि खेरि मद अनि खेरि जब त्यस्तो मन चञ्चलहरू भयो अनि खेरि कुनै आश्चर्यमा पनि परिन्छ ओहो यो के गरिएको होला त अब यो गरेर के हुने हो के गरियो होला भनेर भन्ने त्यहाँ त्यस्ता किसिमका जुन आश्चर्यमा पनि परिन्छ महाराज अनुस अनि खेरि यी छवटा चोरलाई सबैभन्दा पहिला त्यागेर यिनलाई जितेर अनि अब यिनको जो भाषा जो हो उतापट्टि अनि यिनलाई जो दमन गरिसकेपछि परमात्मा प्रभु भगवानको भक्तिहरू आरम्भ गर्नुपर्छ अब भक्ति गर्दाखेरि पो कस्तो गर्नुपर्छ नीतिले गर्नुपर्छ नियमले गर्नुपर्छ अनि जस्तै पुराण सुन्दाखेरिमा जो भक्ति लगाएर सुन्नुपर्छ है भनेर भन्छौँ अब हामीले यो कथा प्रवचन सुन्नको अर्थ के हो भनेपछिलाई भन्दाखेरि बुझ्नको खातिरमा सुन्ने अब किन बुझ्नु पर्यो भन्दाखेरिमा बुझेपछि गर्ने नि किन गर्ने भन्दाखेरिमा अब गरेपछि हुन्छ भनेर गर्ने अनिखेरि जब त्यसरी अनि भएपछि के हुन्छ त भने यसलाई भने गर्न पाइयो बुढो काइला हुन्छ त्यस कारणले गर्दाखेरिमा अनि त्यस हेतुले गर्दाखेरिमा यो कथा सुन्नलाई त्यसै जो बिना भक्ति नलगाइकन हुँदैन अनिखेरि भक्ति लगाएर अरिखेरि एकदमसँगले गरिकन सुन्नुपर्छ है हामीले हेर त अब उतापट्टि जो प्रवचन गर्नेले पनि स्पष्ट प्रवचन गरिदिनुपर्छ सुन्नेले पनि बडो राम्रोसँगले गरिकन अलिखेरि एकदम आत्मभित्र घुसाएर अलिखेरि त्यसरी सुन्नुपर्छ बुझेर सुन्नुपर्छ अलिखेरि सुनिसकेपछि उपरान्त अलिखेरि त्यसरी जो बुझ्यो बुझेपछि गरियो गरेपछि भयो भएपछि बडा राम्रो भयो महाराज हेर्नुहोस् उद्योगे नास्ति दारिद्र जपते नास्ति पातकम मौने न कलहो नास्ति नास्ति जागरको भयो भनेर भनिएको छ अलिखेरि ल मैले खान पाइनँ मैले लाउन पाइनँ भनेर अब यस्तो बिलाप मात्र गरेर हिँडेर कहिले पनि लाउन खाना आउँदैन अनिखेरि अब त्यसरी जो दुःख पाइसकेपछि उपरान्त दुःख पाऊ अथवा सुख पाऊ दुःख केले टार्छ त भने यसलाई भने उद्योगले टार्छ उद्योगे नास्ति दारिद्र जेसुकै पनि हजुर हामीसँग नहुनु नै के हो दरिद्री हो महाराज खान नपाउनु दरिद्री अनिखेरि लाउन नपाउनु दरिद्री उतापट्टि ज्ञानहरू हासिल गर्न नपाउनु दरिद्री हो सारा सम्पूर्ण कुरा जो अनिकाल हो दरिद्रीको अर्थ कि अनिकाल त्यो अनिकाल हो त्यो अनिकाल केले टार्छ त भने यसलाई पनि उद्योगले गर्छ अब उतापट्टि जो पापको खातिरमा हामीले परमात्मा प्रभु भगवानको भक्ति गरौँ भक्ति गरिसकेपछि उपरान्त उतापट्टि जो पाप खत्तम हुन्छ किन कमाइयो नि त हजुर अनिखेरि भगवानको भक्तिले कमाइयो कमाइसकेपछि उपरान्त हामीहरूलाई जो पाप लागेन अनि उद्योगे नास्ति दारिद्र अनिखेरि दरिद्री हामीलाई जो नाश भइहाल्छ अनिखेरि जेसुकै कुरा पनि त्यसले जो हो उतापट्टि काम गर्छ त्यसले हटाइदिन्छ दुःख हटाइदिन्छ सुख ल्याउँछ नराम्रो हटाइदिन्छ राम्रो ल्याउँछ अनिखेरि उद्योगे नास्ति दारिद्र जपते नास्ति पातकम ल अब फलनाले यस्ता यस्ता किसिमले गरिकन त सप्ताह पुराण लगाए हरेक गरी मसँग पुराण लगाऊ भन्ने सम्पत्ति छैन अब कसो गर्नु भन्नु पर्दैन किन हजुर हाम्रो मुखभित्र जिब्रो छ महाराज यो जिब्राले अनिखेरि परमात्मा प्रभु भगवानको जो भक्ति गरौँ त भगवानको जुन नाम ल्याउँ नाम लिइसकेपछि उपरान्त अनिखेरि अब यसले गरिकन नामले गर्दाखेरि के हुन्छ ती सबै पाप नाश हुन्छ ती सबै पाप काटिसकेपछि उपरान्त अनिखेरि त्यहाँबाट पुण्य हुन्छ हामीलाई किन पाप गर्दाखेरिमा हामीहरूले कसरी जानेर पाप गरे हुँदैन महाराज हेर्नुहोस् जस्तै विद्वान हौ जस्तै जानकार हुन् जस्तै योगेश्वर हौ हामी जस्तो सुकै भए पनि त्यो पाप गर्ने अवस्थामा त्यसरी अज्ञानले आएर ढाकेर ढाकिदिया हुन्छ अलिखेरि कलीले आएर ढाकिदिन्छ ढाकिदिइसकेपछि उपरान्त अलिखेरि जो पाप गरिन्छ महाराज हेर्नुहोस् अलिखेरि अब त्यसरी गरिएको पाप के भयो त भने यसलाई भने यसरी परमात्मा प्रभु भगवानको भक्ति गर्दाखेरिमा अलिकति पापहरू काटियो अनि पाप काटिसकेपछि उपरान्त के भयो बुझ्यो बुझिसकेपछि त हो अब यो बेलामा मैले त नबुझिकन पो यस्ता यस्ता किसिमको पाप गरेको रहेछु त पाप त गर्नु नहुने रहेछ है भनेर भन्ने कुरा बुझिहाल्यो बुझिसकेपछि बास पाप गर्दै गरिएन नगरेपछि भोग्नै परेन ल हेर त कस्तो कायदा हो अनिखेरि अब कामना कोर्ध म अनिखेरि जब त्यस्तो लोभ अनिखेरि उद्योगे नास्ति जब त्यही नास्ति पातक मौने न कलह नास्ति
अब कहीँ झगडा गर्नुपर्ने ठाउँ आएछ भनेदेखि बास उता हजुर हामीसँग झगडा गर्ने मान्छे आयो हजुर उताबाट अनिखेरि उसले जो नारी सुर्खेदै आयो आइसकेपछि प्रद्धति आयो उभियो उभिसकेपछि अरिखेरि तँ यस्तो त्यस्तो भनेर उसले हामीलाई जो बदखोइ गरेर अरिखेरि कराउन भनेर लाग्यो लाग्दाखेरि म त्यसलाई उत्तर नदिनु दिँदै नदिनु एक शब्दै नबोल्नु अरिखेरि उसले गरेका कुरा सुनेर बस्ने अथवा सुनेर सुन्न इच्छा छ सुन्ने सुन्न इच्छा छैन कान थुनेर बस्ने अलिखेरि ऊ अलिखेर कराउँछ उसले अलिखेरि कराउँछ कराइसकेपछि उपरान्त उसलाई के हुन्छ झर्को लाग्छ कस्तो झर्को आफूले भनेको कुरा आफैलाई जुन हो उताबाट झर्को लाग्यो दिक्क लाग्यो धिक्कार होस् किन ऊ बोल्दै बोल्दैन उसले उत्तरै दिएन यो कुरो के कराउनु थियो यो पागल कराउँदा चाहिँ भनेदेखि ल भयो भन्छ ऊ फर्किन्छ जान्छ अलिखेरि जो उताबाट कल झगडा त्यहाँबाट त्यो शान्ति हुन्छ अनिखेरि म हुने कल हो नास्ति नास्ति जागरी त भयौँ जुन डर लाग्ने ठाउँ त्यस्तो छ भनेर कसैले भने भनेदेखि र त्यहाँ जानु हुने रहेनछ त्यहाँ त यसरी तर्साउँदो रहेछ के रहेछ ऊ रहेछ त्यो त्यस्तो भने भनेदेखि बास त्यहाँ नजाने होइन अनि त्यहाँ त एक्लै जानुपर्छ लट्ठी लानुपर्छ खुकुरी लानुपर्छ अनिखेरि त्यहाँबाट बस्नुपर्छ एक्लै जागेर पनि बस्नुपर्छ बसेपछि अब आयो भने अनि त्यही लट्ठीले हान्ने त्यही खुकुरीले हान्ने हो यहाँ त मेरो शत्रु पो बस्दो रहेछ ल भोलिदेखि अर्कै बाटो जानु पर्यो भन्छ त्यो अर्कै बाटो जान्छ त्यहाँ आउँदै आउँदैन अनि अब उतापट्टि होइन रहेछ भनेदेखि उदै होइन रहेछ ल होइन रहेछ त्यो मानिसको कुरा मात्रै रहेछन् भनेर भन्ने हुन्छ त्यसैतिरले गर्दाखेरि सधैँका लागिमा त्यो डरहरू जान्छ महाराज हेर्नुहोस् त्यसैतिरले गर्दाखेरि गर्नुपर्छ महाराज नगरिकन कहिले पनि हुँदैन नगरिकन फल्दैन त्यसै जेसुकै कुरा पनि फल्ने भन्ने कुरो गरेर चाहिँ होइन धेर फल्छ थोर फल्छ अथवा राम्रो फल्छ नराम्रो फल्छ अलिखेरि अब ती आफ्नो आफ्नो ठाउँमा छन् त्यस कारणले गर्दाखेरिमा अलिखेरि गर्न चाहिँ अवश्य मेव गर्नुपर्छ हे सम्नक आदि नामहरूको 88,000 शिष्यहरू हो भनेकन 88,000 शिष्यहरूलाई गुरु शुद्धजीले बताउनु भएका जुन किसिमका कथाहरू हुन् अनिखेरि शैली कथाहरू ल्याएर वैशम पाण्य नामरेका गुरुले राजा जन्मेजयलाई बताउनु हो शैली कथा मार्गण्य नामरेका गुरुले ल्याएर अनि विश्व पितामहलाई बताउनु भएका जुन किसिमका कथाहरू हुन् शैली कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महानुभावहरू मिलाइकन यो कथाहरू जो प्रस्तुत गरियो अब यो कथाले जो धर्म धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मेरो स्वर भनेर अढैया शनिश्वरहरू शान्ति हुन् भनेर भनी अढैया शनिश्वर शान्ति हुन् शनिसात आदि गरेका ग्रहहरू शान्ति हुन् अनि उनका बराबरी शान्ति हुन् राहु सङ्कटा आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मङ्गल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता यस्ता किसिमको जो शुभकामना शुभ आशीर्वादहरू है यो जुन श्री हरिवंश पुराणको अनि हरिवंश प्रभुको यो अध्यायले गरिकन यथामति विस्तार गरियो ए देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षमे स्तनयम् कृष्णात्मामहं शरणं गत देवकी सुत गोविन्द वासुदेव जगतपते देहिमे स्तनयम् कृष्णात्मामहं शरणं गत नारायण ओ श्रीकृष्णार्पणम्।

ਤ੍ਰਿਤਿ ਤੈਪਣਿ ਹੁੰਨਾ ਸੁੰਨਾ ਮਾਨਾ ਧਿਆਨ ਲਗਦੇ ਛਾਏ ਸੰਖਾਰਾ।

ପାରିଜାତ କଳ୍ପ ବିରିଚେଇ ଦୁବ ଶ୍ରୀରାମ କପା।

Sri-sita-pati-mati bhakti-dhari-yo-sankha-gari-thin-java.

हे प्यारी सुन सावधान मनले श्री राम जी का कथा यस्तो पुण्य पवित्र छलफल हुँदा आनन्द मान्छु मता दुर्वासा मुनि गर्छु दर्शन भनी श्री रामको केही दिन आफ्ना साथी हजार शिष्यसँगले सोतै गए मन मन देखुन पौरन रामको जगतले जानुनी नारायण

गायत्री जपले र गोरा तपले आचारले वेदले विद्या ज्ञान र ब्रह्मचर्य गुरुको भक्ति र सत्सङ्गले धप धप अग्नि समान कान्ति मुखमा चम्कन्छ ब्रह्मतेको

यस्तै खुप्रमाइलो र भरिलो हेर्दै अयोध्यापुरी।

0: Pasnu bodarabara vitra muni ji koi kei boldai na te.
1: Dola kadi la tama ko se palika chama ba paro gaun. Cha nammar wada ho ma se na cha ura kisnai parsade meru na. Garson nun chavani ma se na chavura bhirku nama ho gara. Tharvan nun chavani batai deni chu phuye la miru thara. Ye ala silum rata gata parada la nikli damun tida. Kakai tik no modin na yo sari rama jo kat nu kate samada. Maile balla tini talai ta bado le tru rata se dur jana. Taile garnu gari sabai bala hari sara bigari guna. Ilum ragi panama laha sida sarai thaki te rapu. Maina barmida ta thakai ta bhani manjuru dini te knako. Taile ta babura sotup ka manapo apai pati tani tas. Ye kai mas bari ma khosu khosu luta khala trapu gati tas. Paile ta mana yo thiyo sura silo ati chitu ni dara. Tirai sangati ma phasera ababhu luti ki katara. Paile ta mana yo. पहिले सागर बाही मालाई समन जो नागुला भन्दा त्यो अहिले आंगन समलाइनो परदा साथी गुवार जो भयो युटी सुन्दरी नारी रूप के स्त्री चन्द्रमा के सरी चल्तो देह सुकन्दा तो बन भरे कस्तुरीको झै गरी सूर्य सुन्दरी लाए सुन्दरी तिमीको हौ कसरी यहाँ आई मोह भयो तिमी ओ परमा इच्छा भए मनमा
2: कि त म खड्का कालिचोक गाउँपालिका वडा नम्बर 8
3: ध्यान मलम